Thank you.

ఆర్కే నిపాల్ జయ చూపరా తీసుకోరా సరే అడ్రస్ ధర లాగే.

0: भइरहेको साल छ कपालमा कुपोषणको जाँच र त्यसपछि जाँच लिने कदम
1: सालको त्यो कलममा दर्ता हुन्छ इङ्ग्रामा आएर फेरि कलममा दर्ता हुन्छ रेकर्डिङले जुन हामी

0: साझा प्रणाली हो। मानवता नै सबै धर्मको मूल मन्त्र हो। आपसी सम्मान सहिष्णुता र श्रद्धा सबै धर्मको सन्देश हो।
1: यसको अवस्थामा हामी सबैले संयमता अपनाउँ। अपुष्ट समाचार अफवाह अवस्थामा शिक्षा चाडमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौँ।
0: जिम्मेवारीले भोलिको सुरक्षित शान्ति र समावेश नेपाल निर्माणमा योगदान पुर्याउँछ।
1: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको
2: सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: सबै भन्दा खतरा मानिन्छ। वर्षा शुरू हुने बित्तिकै यहाँका सडक माथिबाट कति बेला ठुला ठुला चट्टान खस्छन् र कति बेला लेदो साइडको पहिरो आउँछ कसैलाई थाहा हुँदैन। दुवानका स्थानीय दुर्घटना पौडेल सिद्धार्थ राजमार्गको सिद्ध बाबा झुन्सा हिउँदे खोला पिपल डाँडा र ग्रामीण सडकका विभिन्न खण्डहरूमा पनि पहिरो खस्दै दर्शिन्छ। मनसुन चल्ने विपदबाट हुने क्षति कम गर्न र उद्धारका लागि चारै तहका सुरक्षा निकाय स्थानीय तह तथा सरकारवाला निकाय तयारी अवस्थामा राखिएको बताउँदै वार्ताका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्राम सुनेजी
1: प्रत्येक पालिका अनि सडक विभिन्न कार्यालयले स्ट्यान्डबाई रूपमा राख्ने र हाम्रो चारवटै सुरक्षा निकायका हाम्रो सुरक्षा फौजहरू यो विपद व्यवस्थापनको लागि एकदम तयारी अवस्थामा रहने पनि आइरहेका छौँ।
0: साधारण झरीमा पनि बाटो अवरुद्ध हुनु अर्कोसम्म यात्रुहरू बाटैको अर्थ पर्नु र ज्यानै जोखिममा पारेर यात्रा गर्नुपर्ने यो सडकको नियमित र सामान्य दिनचार्य झै बनेको छ। राज्यले महत्वपूर्ण राजमार्गको दिगो समाधान चाँडो भन्दा चाँडो नगरिदिँदा दसैँ गरिब नागरिकले अनाथमा ज्यान गुमाउनु परेको छ भने हजारौंले शास्ति खेपिरहेका छन्। भुवन राय माझी सीआईएन।

जीवन जोखिम पूर्ण यात्रा गर्न बाध्य छन्। सीमावर्ती ब्यास गाउँपालिका दुई दुमलिङका स्थानीय बासिन्दा तिन तरेर महाकाली वार्ता गर्न हरेक पटक झोलीका स्थानीय वासीले

তিনিটা ভাল বাজি গেলে আমি সূতা আৰু নাপতি কৰো

0: 나로퍼둘아야리스카나디미스토카이장포톰거시티버리사라카나로지소스터티소리조소스터버리스레카나로
1: 레디

Sewa kerja, bawa kawas, setiap malam, setiap hari.

बिहान 7 बजेको भ्रमण सन्देश यहाँलाई स्वागत छ। म पुष्पा बर्दियाबाट उत्पादित नेपाली भाषाको भ्रमण सन्देश बर्दियाको साथी एफएम राजापुर र रेडियो हातेबारो जानकी गाउँपालिका पार्टीबाट प्रसारण गरिरहेको छ। भ्रमण सन्देश शुरू गरौं मुख्य मुख्य शीर्षकबाट। बाँसरीको तानपुर दमौली र बाह्र बर्दियाको लौकी फाटामा परम्परागत हरिया पूजा सम्पन्न। कोइकासँग बाँसरी नगरपालिकाको विभिन्न सहकार्यमा महत्वपूर्ण छलफल। हिन्दू तीर्थयात्रीहरूलाई मुस्लिम समुदायद्वारा खाना बनाएर स्वागत र डिजिटल हिंसा नियन्त्रण गर्न कानून सुधार अपरिहार्य रहेको मन्त्री बालीको दावी। धान समुदायमा कति खेती सफल होस्, धान बालीमा रोग किरा नलागोस् तथा गाईमा सुख समृद्धि कायम रहोस् भन्ने कामना सहित गरिने परम्परागत हरिया पूजा बर्दियाको विभिन्न गाउँमा समागम गरिरहेका छन्। यस अन्तर्गत सोमबार बाँसकरी नगरपालिका वार्ड नम्बर 6 दमौली धानपुर दमौलीमा परम्परागत विधि अनुसार हरेली पूजा गरेका हुन्। 292 घर तुरिरहेको दाङपुर गाउँमा देशभन्दा गुरुमान बहादुर थारू, केशवका अर्पाली थारू तथा गाउँका प्रधान सियाराम थानको नेतृत्वमा पूजा सम्पन्न भएको हो। पूजाका लागि यस वर्ष प्रत्येक घर तुरीबाट 20 रूपियाँ संकलन गरी आवश्यक पूजा सामग्री जुटाइएको थियो। थारू समुदायमा प्रत्येक खेती सम्पन्न भएपछि श्रावण भदौ महिनामा गाउँको साझा देउता थाङमा गई भुइँको पूजा गर्ने परम्परा रहेको छ। हरेली पूजाको मुख्य आकर्षण खेरभन गुरुवाले मन्त्रद्वारा सिद्ध गरिएको खेरभन धान बालीमा रोग किरा नलागोस् र राम्रो उत्पादन होस् भन्ने विश्वासका साथ गाउँको शिर खुलामा हाल्ने चलन छ। खुलामा बगेको पानी सँगसँगै सबै क्षेत्रसम्म पुग्ने विश्वास रहेको छ। गुरेका दिन खेती सम्बन्धी कुनै पनि काम नगर्ने परम्परा रहेको देशभन्दा गुवा मान बहादुर थारूले जानकारी दिनुभयो। बर्गर सियाराम थारूका अनुसार आज बिहान गुरुवाले मन्त्रद्वारा सिद्ध गरिएको आछात र खेरभन शिरकुलामा हाल्ने र यस वर्षको हरियाले विधिवत सम्पन्न हुने जानकारी दिनुभयो। यसैबीच बाह्र बर्दिया नगरपालिका 10 लम्की फाटामा पनि परम्परागत हरियाली पूजा गरिएको छ। 670 घर धुरी रहेको लम्की फाटा गाउँमा देशभन्दा गुवा बुढन थारू, केशवका धनीराम थारू तथा घरका वर्ग टोपी थारूको नेतृत्वमा गाउँभरिको किसान भेला भएर हरियाली पूजा गरिएको हो। लम्की फाटामा यस वर्ष प्रत्येक घर धुरीबाट 50 रूपियाँ संकलन गरी पूजा सामग्री जम्मा गरेर परम्परा अनुसार हरेली पूजा गरिएको प्रतिष्ठानले जानकारी दिनुभयो। बाँसकरी नगरपालिकामा विकासको विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले कोइका अन्तर्राष्ट्रिय सहयोग संस्था कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था कोइकाको प्रमुखहरूसँग महत्वपूर्ण छलफल सम्पन्न भएको छ। बाँसकरी नगरपालिकामा विभिन्न विकासमुखी परियोजना सञ्चालन तथा द्विपक्षीय सहकार्य सम्भावनाबारे विस्तृत रूपमा विचार विमर्श गरिएको नगरपालिकाले जनाएको छ। छलफलमा इको टुरिज्मको विकास तथा प्रवर्धन, दुध तथा दुधजन्य पदार्थको उत्पादन, पशुगन्ध बजारीकरण सँगै तरकारी बाली उत्पादन, आधुनिक प्रविधि विस्तार तथा व्यावसायिक खेती प्रवर्धनलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा सहमति भएको जनाइएको छ। नगर प्रमुख खडबहादुर खड्काले प्रस्तावित योजना कार्यान्वयन आएपछि स्थानीय स्तरमा रोजगारीको अवसर सृजना हुने, किसानको आय वृद्धि हुने तथा बाँसकरी नगरपालिकाको समग्र आर्थिक विकाससँगै पर्यटन प्रवर्धनमा समेत महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। बर्दिया अस्पतालमा डायलिसिस मेसिन र दक्ष जनशक्तिको अभावका कारण मृत्युका रोगले समयमा उपचार सेवा पाउन नसकेको अस्पतालले जनाएको छ। हाल अस्पतालमा 6 वटा डायलिसिस मेसिन रहे पनि एउटा आकस्मिक सेवाका लागि छुट्याइएकोले 5 वटा मेसिनबाट दैनिक 10-12 सत्र सञ्चालन हुँदै आएको छ। नियमित रूपमा 34 जना बिरामीले सेवा लिइरहेका छन् भने नयाँ बिरामीहरू पर्खाएको सूचीमा रहेका छन्। गुलरिया नगरपालिकाका ओम प्रकाश यादव र बढिया
तर गाउँपालिका छ कि रूपा थारले सरमै पालो नआउँदा निजी अस्पताल तथा नेपालगंज पुगेर शुल्कमा डायलासिस गराउनु पर्ने बाध्यता रहेको बताउनु भयो। डायलासिस विभागकी इन्चार्ज सपना बाथमगरका अनुसार मेसिन र जनशक्ति अभावका कारण सबै बिरामीलाई समयमा सेवा दिन सम्भव नभएको जानकारी दिनुभयो। अस्पतालको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 55 जना बिरामीले 2,886 नियमित डायलासिस तथा 47 जनाले आकस्मिक डायलासिस सेवा लिएका छन्। थारू समुदाय एउटा फरक संस्कृति मूल्य मान्यता परम्परा चलन धर्म र इतिहास बोकेको थारू समुदाय चिनिन्छ। थारू समुदायमा वर्षा ऋणमा सुरु हुनु अघि पूर्णिया पूजा खेती सुरु हुनु अघि कलुवा खैन खेतमा पूजारा गर्ने चलन परम्परा रहेको छ। यसै गरी खेतीपातीको काम सम्पन्न पछि धान गाछ हाल्ने बेलामा पूजा गर्ने थानहरूको महत्वपूर्ण परम्परा

0: ممنون باشم یه رضایی همشنگی هر یکی آکر هر یکی آنسا یک پجا بچی فیتی پچیس ران پدو مهینم آکرین چا دستوری دین اتر بکاری گا گروه تنگو تارو
1: هر یکانا کی هر یکی دی ہو جا همان بی هر یکی هر یکی فیتی پا جا همان جا هر یکی بجا تو ہو بایدا بھی ہو بانگا دیا کیرا کاتی نالا گوز دیا گوزی گوزی سوزی نالا گوز کردن यह हमारे हरी की कच्ची
0: प्रत्येक धर्म में एटा देवस्था हुन्छ जसले धर्म मूल भनिन्छ धर्मका देवताहरूले सम्पूर्ण चराचर सृष्टिको रक्षा गर्छन् भन्ने विश्वास छ त्यसैले यसलाई पूरा पनि भन्ने गरिन्छ
1: प्रत्येक धर्म धर्म मूलत जगनाथिया छन् जगनाथी सबसे बड़ा सबसे मूलतिर छन् जगनाथी देवता पाँच अत्यन्त छजनलाई छन्
0: शुद्ध आगो निकाल

0: जो प्राथमिक पुरखा ने चामल दी हुई सब अगर घर में रहे बंद कर देते हैं। आज सीमा घटना खंडित सीमा खाने को ना नौकरी सीमा में रहते हैं पुरखा ने चामल दी हुई सब अगर हम क्या
1: उहाँले खेती राम्रो बुझ्न धानमा रोगतिर नलाग्न भनेर खेतमा हाल्नका लागि औषधि बनाउँछन् जसलाई खेरवन भनिन्छ। मन्त्रद्वारा साधना गरिएको यो खेरवन सबैको खेतमा पुगोस् भनेर गाउँको शिर कुरामा हालिन्छ। खेवल हालिसकेपछि बन्धन गरेको गाउँलाई फुकाउने काम हुन्छ जसलाई खेवल उतार्न भनिन्छ। खेवल उतारिसकेपछि हरेलीको अनुष्ठान सम्पन्न हुन्छ। खेती सुरु भएपछि बन्द भएका नाचगानहरू हरेली पछि खुल्छन्। गाउँपालिका स्थित प्रख्यात सन्तानेश्वर महादेव मन्दिरमा आयोजित पदयात्रामा स्थानीय मुस्लिम समुदायले हिन्दू तीर्थयात्रीहरूलाई रुद्राक्षको माला र खाना बढाएर भव्य स्वागत गरेका छन्। यसले स्थानीय स्तरमा धार्मिक सशुद्धता र सामाजिक सद्भावको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। गाउँपालिकाका अध्यक्ष मोहम्मद

राष्ट्रिय महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता भाटीले डिजिटल हिंसा नियन्त्रण गर्न कानूनी सुधार अपरिहार्य रहेको बताउनु भएको छ। सोमबार प्रतिनिधि सभा अन्तर्गतको महिला तथा बाल बालिका मामिला समितिमा भएको साइबर सुरक्षा सम्बन्धी छलफलमा उहाँले यस्तो बताउनु भएको हो। पछिल्लो समयमा डिजिटल प्रविधिको तीव्र विस्तारसँगै साइबर अपराध र डिजिटल हिंसा सामाजिक तथा मानव अधिकारको चुनौतीमा उभिएको उहाँले बताउनुभयो। यसको नियन्त्रणका लागि कानूनी संस्थागत र प्राविधिक सुधारलाई तीव्र बनाउनु पर्ने उहाँको भनाइ थियो। उहाँले साइबर बुलिङ, चरित्र हत्या, नक्कली सामाजिक सञ्जाल खाता, निजी फोटो तथा भिडियोको दुरूपयोग, ब्ल्याकमेलिङ र डिजिटल वित्तीय ठगीका घटनाहरू बढ्दै गएको बताउनुभयो। यस्ता अपराधका विशेष गरी महिला बाल बालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा अल्पसंख्यक समुदाय बढी प्रभावित भएको उहाँले भन्नुभयो। मन्त्रालयले डिजिटल हिंसा सहित सबै प्रकारका लैङ्गिक हिंसालाई समेट्ने एकीकृत कानूनको अवधारणा तयार गरी कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको पनि उहाँले जानकारी दिनुभयो।

0: ಬೆಳೆಯಲಿ ಫಲವತ್ತೆಯ ತರ್ತದೆ. ಆಸಕ್ತಿಕರ ಕಾರ್ಯಗಳು ಅದರ ನಿಷ್ಠಾರು ಕೃಷಿ ಮಾಡಿ ಸ್ವಸ್ಥ ಜೀವನ
1: ಮಾಡಿ.
2: विश्व स्वास्थ्य संगठन का अनुसार नेपाल में 30% वयस्क जनसंख्या उच्च रक्तचाप जोखिम में छन्। प्रसूति तथा तैयारी खाना जंक फूड तथा डिब्बा का खाना में सोडियम धेरै हुने हुँदा मुटु रोग को जोखिम बढ़ाने गर्छ। विश्व स्वास्थ्य संगठन ने एउटा व्यक्ति ने दैनिक 5 ग्राम सम्म नुन सेवन गर्नु उपयुक्त हुने सलाह दिएको छ। सन्तुलित भोजन, पर्याप्त निन्द्र, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त हुँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
2: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।

0: लागू पदार्थको पदार्थ ईश्वर अवस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एक पटकको प्रयोगले पनि गत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य
1: रोजौँ। रेडियो सन्देश।

Yeah.

नहीं आ जाएगा तो कुछ उठाए तो भी क्या करे आप।

छोरीसँग दसैँ भगवान्ले टेक्नु पावर राखे अनि पानी परेको बेलामा नै छैन बिहान के छिटिसक्दो खालि त्यसको बेलामा छैन त्यसको के त्यसपछि घाम लाग्दो बेलामा पानी नै पर्दैन गर्ने छैन उहाँ चाहिँ पुरै पछाडि उहाँ रहेछ कि

जुत्ता अब घर कुछ लगाकर हिड़न पर्ने नाम तो सब कुछ भोगी हाल नहीं

0: भने निश्चित घर वरिपरि डुलोहरू घुम्ने र प्राप्त गरिएको नदीनालामा विषालु सर पाउन सक्ने भएकोले जग्गाले पनि भन्नुभएको थियो।
1: सतर्कता अपनाउने गरौँ। रेडियो पूर्वाधार एफएमद्वारा जनहितमा जारी सन्देश।

रेडियो कोलकाता एफएम द्वारा सभी बजारी संदेश।

Now,

Yeah, I was going to do him out.

Thank you.

0: ప్రతి జీవనాన్ని
1: रासायनिक विषाकी गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मुसा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तत्कालीन र क्यान्सर ट्युमर तथा स्वास्थ्य सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
0: अनि नानी
1: सुन्नुहोस् है, रासायनिक विषाकीको सट्टा जैविक तथा परम्परागत विषाकीको प्रयोग गर्न सकिन्छ। त्यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।

一个小时。

0: incubada, eventuada, ya hay clara y sentís.
1: Thank you.

0: लेकिन वो यहाँ हमारा स्वागत था हमारे पुष्पा। आज देशभर साधारणतया पत्रिकामा हाम्रा परदेश तराई तथा स्थान मधेश प्रदेश बागमती गण्डकी लुम्बिनी सुदूरपश्चिम प्रदेश र तराई भूभाग कम ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम खालको वर्षा हुने सम्भावना रहँदा वर्षाका रातका कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना रहँदा देशभर साधारणतया पत्रिकामा रहँदा देशका तराई भूभागका कुछ स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहँदा बुधक रातका देशभर सामान्यतया पत्रिकामा तराई भूभागका ढेर तराई भूभागका कम ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना रहँदा कोशी बागमती ओ गण्डकी प्रदेशका हिमाली भूभाग हिमाली ओ पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षा फेर भारी वर्षा हुने सम्भावना रहँदा असिन ब्यालमा हमन विपद परस्याघट मसिर बाँसगढी नगरपालिका विपद जोखिम व्यवस्थापन तथा न्यूनीकरणका लाग मसिलदार अन्तिम रूप दिएका आज कार्यशाला गोष्ठी गर्नुभयो। बी ग्रुपको कार्यकारी निर्देशक प्रमोद सुनार
1: धन्यवाद दिदी। म पुष्पा केपिदा जय गोपाल।

0: आजको वास्तवको सफल सुरु गरौँ त आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: सुक्खामा पानी रसाउने जमिन भुकको फुल्ने राजा पाटेमा पहिले काटेको छ भने राजा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: र पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो ईश्वरको लीलाको सम्झेको त सबैभन्दा पहिलो जाने संकेत थाहा हुने रहेछ है
1: हो नि। पहिलो जाने पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने पानीको मुल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने संकेत थाहा पाएर के गर्नु वर्षबाट सुन्न सकिन्न
1: त्यसो भनेर कहाँ हुन्छ पहिलो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
0: घरका सर सामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्नु मिलेन
1: यस्तो गल्तीले झुक्केर पनि गर्नु हुँदैन घरका सर सामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अनुमान गर्न थाल्नु भयो भने पहिलोका कारण ज्यान सबै जान सक्छ
0: हो मैले भनेको कुरा सही हो ज्यान चाहिँ प्रधान
2: ¿Qué es lo que pasa?

नेपाली पाउँछन् गुट्टो चौरस्ता चाहिँ कसलाई रवि

एक पक्ष सेवा करने बहुत आवश्यक है। धन्यवाद।

साथी को दबाव होइन आफ्नो सपनाको पक्ष मानिरहेका हौ तर पहिले खुल्ला कुरा गरौ समाधान लागू पदार्थ होइन लागू पदार्थबाट टाढा बसौ स्वस्थ र उज्यालो भविष्यमा जाउँ।

Gracias.

I'm going to go to the hospital.

Sendiri.

0: पर्ने अर्को छँदैछ। बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको आपूर्ति समस्या बारे आज मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा प्रधानमन्त्री नेता मन्त्री परिषदको कार्यक्रममा छलफल समेत भएको छ। थपमा नेपाल आयल निगम सम्बन्धित मन्त्रालयका सचिव र ग्यास उद्योगी व्यवसाय नेपाल आयल निगमले बजारमा ग्यासको वास्तविक अभाव नभएको उपभोक्ताले आवश्यकता भन्दा बढी सिलिन्डर भण्डारण गर्दा माग बढेको दावी गरेको छ। बैठकमा उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न मुख्य सचिव कार्यालयले आग्रह गर्नुभयो।
1: कानुनी जटिलता सिर्जना नगर्न आपतकालीन अन्तरिम

0: सिनेमाटिका मैले आफ्नो साइन ल्याइदिन सरकारले गम्भीरता देखाउनु पर्ने बताउनुभयो।
1: आन्दोलनमा पक्ष बिल भएको के भने सहमतिले केही गम्भीर प्रश्न उठाएको छ। म कुनै पक्षको नागरिक परिवर्तनपूर्ण विश्वास गर्न चाहन्न तर धर्म राज्यको संवैधानिक चरित्र नागरिकता धार्मिक संस्था र आयोगहरूसँग सम्बन्धित विषयहरू कुनै एउटा पक्षसँग भएको सहमतिबाट मात्र निष्कर्षमा पुग्न सक्ने सामान्य विषय होइन। यस्ता प्रश्नमा सरकार सम्पूर्ण नागरिकको साझा अभिभावकहरूमा देखिनुपर्छ। एउटा पक्षसँग प्राप्त गर्न अर्को पक्षले आफूलाई उपेक्षित असुरक्षित वा शङ्काको दृष्टिले हिँडेको अनुभव गर्नु हुँदैन। शान्ति कार्यले नाममा गरेको सहमतिले अर्को असन्तोषको आधार तय गर्नु हुँदैन।
0: नेपाल ओलम्पिक संघ रहेको आयोजनामा पहिलो पटक ऐतिहासिक खेलकुद प्रदर्शनी आजबाट बगरमान स्थित नेपाल आर्ट काउन्सिलमा शुरू भएको छ। स्वर्गीय क्षेत्र अरूण श्रेष्ठले सन् 1994 मा नेपाल र दक्षिण एसियाकै पहिलो खेलकुद संघ रहे

हर्पाले बताउनुभयो। तीन दिनसम्म चल्ने प्रदर्शनीमा नेपाली खेलकुदको इतिहास राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको सहभागितामा जितेको मेडलहरूदेखि ऐतिहासिक चिन्हहरू सामग्रीहरू राखिएको छ।

0: ഒരു കണക്കാക്കി മുന്നറിയിപ്പം ഉണ്ടാവുന്ന സമസ്യ
1: അവസാനം

0: यही भाषा धर्म और संस्कृति को साझा करता ही हो। मानवता में सभी धर्मों को मूल मर्म हो, आपसी सम्मान सहिष्णुता र सद्भाव सभी धर्म को संदेश हो।
1: यस्तो अवस्थामा हामी सबैले संयमका अपना अपुष्ट समाचार अथवा वा सामाजिक सञ्जालमा फैलाइएका धारक सामग्रीलाई विश्वास नगरौं।
2: शान्ति
0: कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले यति पाएको सफलता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
1: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
3: आजकल बात करने को पूरा हुआ है।

भने बाध्य भएर डाक्टरको दुध खुवाउनु परेको उहाँ बताउनुहुन्छ।

मान्दिन सकेनौं कि जस्तो लाग्छ त्यतिखेर हाम्रो दुध पहिलो खोप र मस्तिष्क विकासको महत्वपूर्ण तत्व हो। बच्चा दुई वर्षको हुँदा 80% दिमागको विकास हुने भएका कारण आमाको दुध जति खुवाउन सक्यो त्यति नै मानसिक विकास हुने बताउनुहुन्छ बाँसकुरी नगर अस्पतालकी सिनियर रोगी अस्मिता पौडेल। आमाको दुधमा मानिन्छ होइन बच्चाहरूदेखि दुई वर्षसम्म 80% दिमाग भन्यो।

0: टेलिभिजन र परिवार तथा कार्यालयको सहयोग सुनिश्चित गर्न नसके त्यो लक्ष्य हासिल गर्न चुनौती देखिएको छ। शिशुको स्वस्थ भविष्यका लागि स्तनपानलाई प्राथमिकता दिनु आजको आवश्यकता बनेको छ। बिन्दु चौधरी, सिआइएन रेडियो कुर्माबा, बर्दिया।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। घर बनाउने जग्गा र जग बलियो भए पहिरोको जोखिम कम हुने
2: खाने भन्छ कि हाम्रो पहाड खाने ठाउँमा चाहिँ कस्तो छ भनेर आफूले कल्पना गरेको तपाईँलाई कपालले तर आज जमिन कस्तो छ भने थाहा छैन।

0: चाहिएन भने के हुन्छ त भन्दा अन्त जनालाई पनि बग्ने भयो त जनालाई बग्ने भयो अथवा चाहिँ हिजो भलमा त बग्नु पर्ने पानी सोरिएर आयो हजुर एकै ठाउँमा पानी परेपछि चाहिँ यहाँबाट चाहिँ परेर जान सुरु भएको छ नेपालमा धेरै रोडहरू अहिले मैले सहजिलो सुरु गरि गरेँ धेरै रोडहरू जहाँबाट पानी बग्नु पर्ने त्यहाँबाट पानी नफालेर अर्को ठाउँबाट पानी फाल पक्राएपछि चाहिँ धेरै ठाउँमा पहिरो गएको छ अझै पनि फेरि जोडेर के हुन्छ त पानी कटाउने चाहिँ तपाईँहरूको सबभन्दा मूल मन्त्र हो भन्ने कामले बुझ्नुपर्छ
1: यसको लागि के के उपाय छ
0: जम्मा भएर बसेको छ 너의 주먹구이를 보고 대결이다. 너의 새끼에서 당구를 수로 친다는 인생이네. 디스의 삼는 니구나, 라빈을 일구나, 그러신 거라 누구야? 너의 새끼는 저 가니구나, 라무리 바보잡인가 보니, 저 가든, 아무리 비싸게 걸리게 나오는지, 이 가래 그저는 눕혀차리는지, 뭐라
1: 보니. 육군의 카리스탑이 아주 대만이 일로 보셨고,

फेरि मलाई सजिलो भने हाम्रोमा चाहिँ के हुन्थ्यो भने त्यो असारा आउनुभन्दा अगाडि चाहिँ त्यो कुलोहरू चाहिँ सफा गरेर जाने भन्ने हुन्थ्यो होइन अनि त्यो चाहिँ बस के हुन्छ पानी जुन बगेर प्राकृतिक रूपमा जता जाने हो त्यो कन्सीबाट बगाइरहेको हुन्थ्यो नि त।

kendi kendilerine sormaktayız. Tekrar gelin.

Thank you.

Maitreya.

말씀이 변하기 때문에 없는 것이 있다. 순종하는 일. 하늘로부터 발견되어 나가는

Thank you.

Peace.

ಹೋಗಿ ಜನಮಾನ್ಯ ತಾವು ಸಂಗತಿಯು ಗಣೇಶ ಸಂಭ್ರಮ

हजार भन्दा बढी युरोपका नागरिकहरू अवैध रूपमा स्पेनको 80 प्रवेश गरेपछि युरोपेली संघ युका सदस्य राष्ट्रहरूले स्पेनले परिस्थितिको सामना गरेको भन्दै प्रशंसा गरेका छन्। यसअघि स्वतन्त्र आवाजको व्यवस्था गर्ने स्वतन्त्र व्यवस्थाबाट स्पेनले निलम्बन गर्नुपर्ने सुझाव आएको थियो।

0: Estèreo, Globava, Exemplar, Zones i Quasar i Santis.
1: Thank you.

Thank you.

Thank you.

Thank you.

बाल विवाह कानूनी अपराध हो, यसलाई आजै काट्नुहोस्।

Thank you.